0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
1: यति बेला बिहानको 9 बज्यो।

नमस्कार, म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। भोटेकोशी बाढ़ी विश्वकै लागि चेतावनी भएको प्रधानमन्त्री शाहको भनाई। विपत्पछिको पुननिर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको प्रस्ताव। राष्ट्रसंघका महासचिव गुटेरेससँग भेटवार्ता। आज र भोलि हावाहुरी र चट्याङ सहित ठूलो वर्षा। सावधानी अपनाउन आग्रह। पहिरोका कारण पृथ्वी राजमार्ग, मुगली नारायणगढ़ सड़क र बीपी राजमार्ग अवरूद्ध। धान लगायतका बाली संरक्षणमा विशेष ध्यान दिन कृषि विभागको सुझाव। आज इन्द्रजात्रा पर्व मनाइँदै काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा। औद्योगिक रोबोट जडानमा विश्व बजारमा चीनको हिस्सा 59% र आउँदो 3 वर्षमा औद्योगिक रोबोट बजारमा वार्षिक 10% वृद्धि हुने अनुमान। र एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीको सेमी फाइनलमा नेपालले आज भारतसँग खेल्दै। नेपाल खबरमा अब पुरा खबर। प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशीमा आएको विनाशकारी बाढ़ी नेपालका लागि मात्र नभएर विश्वकै लागि चेतावनीको सन्देश भएको बताउनु भएको छ। संयुक्त राष्ट्रसंघको 81 महासभामा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ़िरहेको जोखिमतर्फ विश्व समुदायको ध्यान आकर्षण गराउनुभयो। उहाँले भोटेकोशी बाढ़ीले ठूलो जनधनको क्षति, पूर्वाधार, जलविद्युत तथा अरू क्षेत्रमा पुर्याएको उल्लेख गर्दै हिमाली क्षेत्रमा यस्ता विपदको जोखिम अझै बढ़िरहेको बताउनुभयो। प्रधानमन्त्री शाहले भोटेकोशी विपद नेपालले निम्त्याएको नभएको स्पष्ट पार्दै जलवायु परिवर्तनको असर न्यून योगदान गर्ने देशहरूले समेत असमान रूपमा भोग्नु परिरहेको धारणा राख्नु भएको छ। यसैबीच प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग पनि भेटवार्ता गर्नुभएको छ। राष्ट्रसंघको 81 महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी हुन न्यूयोर्क पुग्नुभएका शाहले महासभालाई सम्बोधन गर्नुअघि गुटेरेससँग भेटवार्ता गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटमा महासचिव गुटेरेसले भोटेकोशी विपदमा भएको जनधनको क्षतिप्रति गहिरो संवेदना व्यक्त गर्दै जलवायु परिवर्तनका विषयमा राष्ट्रसंघ नेपालसँग ऐक्यबद्ध रहेको बताउनुभयो। सन् 1978 पर्यटकका रूपमा नेपाल आएको स्मरण गर्दै महासचिव गुटेरेसले पदबाट निवृत्त भएपछि पनि नेपाललाई सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भेग बाहेक देशका अरू ठाउँमा निरन्तर झरी परिरहेको छ। बंगालको खाड़ीमा विकसित न्यूनचापीय प्रणाली र मनसूनी वायुको प्रभावका कारण अस्ति बुधबार बेलुकीदेखि नै झरी शुरू भएको हो। आज र भोलि हावाहुरी र चट्याङसहित ठूलो पानी पर्ने र पर्सि आइतबारदेखि मात्रै सोमबारदेखि मात्रै वर्षा कम हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। लगातारको झरीले नदी र खोलाहरूमा बाढ़ी आएको छ। भक्तपुर, काभ्रे र इलामका विभिन्न नदी तथा खोलामा जलसतह बढ़ेपछि नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार भक्तपुरको हनुमन्ते खोलाको जगाती जलमापन केन्द्रमा जल सतहले सतर्कता तह पार गरेको छ। जलसतह अझै बढ़न सक्ने सम्भावना रहेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्ने तथा किनारका सड़कबाट यात्रा गर्नेहरूलाई उच्च सतर्कता अप्नाउन महाशाखाले आग्रह गरेको छ। यस्तै काभ्रेको रोशी खोलाको पनौती जलमापन केन्द्रमा पनि जल सतहले सतर्कता तह पार गरेको छ। इलामको कनकाई र मैनाचुली जलमापन केन्द्रमा पनि जल सतह सतर्कता तह आसपास रहेको र बढ़दो क्रममा रहेको महाशाखाले जनाएको छ। ती नदी तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा बसोबास गर्नेहरूलाई उच्च सतर्कता अप्नाउन आग्रह गरिएको छ। आज र भोलि जोखिम बढ़िरहेकाले विशेष सावधानी अप्नाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको थोरै ठाउँमा ठूलोदेखि धेरै ठूलो वर्षाको सम्भावना छ। यस्तै लुम्बिनी र गण्डकी प्रदेशको 1-2 ठाउँमा पनि धेरै ठूलो वर्षाको सम्भावना छ। मध्य प्रदेशका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना र मध्य प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही ठाउँमा हावाहुरीको समेत सम्भावना रहेको छ। धादिङको कृष्णवीर, परेवाभिर, जानेरे घाट लगायतका ठाउँमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरूद्ध भएको छ। पहिरो पन्छाउने काम भइरहेको तर समय लाग्ने धादिङ प्रहरीले जनाएको छ। यस्तै ठाउँ ठाउँमा पहिरो खसेपछि मुगली नारायणगढ सड़क पनि बन्द छ। पहिरो पन्छाउने काम भइरहेकोले अर्को सूचना नभएसम्म यो खण्डमा गाड़ी आवागमन बन्द गरेको चितवन प्रहरीले जनाएको छ। यस्तै अविरल वर्षाका कारण पहिरो जाँदा बीपी राजमार्ग अवरूद्ध भएको छ। आज बिहान रोशी गाउँपालिका 7 को 400 बेसी र रोशी 8 ग्युनीमा पहिरो खस्दा सड़क अवरूद्ध भएको
भएको काभ्रे प्रहरीले जनाएको छ। पहिरोका कारण काठमाडौँ हेटौँडा जोड्ने कान्ति लोकपथ पनि पूर्ण रूपमा अवरूद्ध छ। यस्तै कोशी राजमार्ग अन्तर्गत खादबारी तेमा थाङका सड़क खण्डको भोटखोला क्षेत्रमा ठूलो पहिरो खसेपछि होङमुङ सड़क खण्ड अवरूद्ध भएको छ। लगातारको वर्षाले पहिरोको जोखिम भएपछि देशका धेरै सड़कमा रातको समयमा गाड़ी चलाउन रोक लगाएको छ। दिउँसो सड़क खुला भएको बेलामा पनि बाढ़ी पहिरोको जोखिम भएकाले सावधानीपूर्वक गाड़ी चलाउन प्रहरीको आग्रह छ। यस्तै ठूलो वर्षा र हुरी बतासको सम्भावना रहेकाले कृषि विभागले किसानलाई बाली तथा भण्डारण गरिएका खाद्यान्नमा हुन सक्ने क्षति न्यूनीकरणका लागि आवश्यक सावधानी अप्नाउन आग्रह गरेको छ। मौसममा आएको फेरबदल र अविरल वर्षाको सम्भावनालाई ध्यानमा राख्दै धान लगायतका बाली संरक्षणमा विशेष ध्यान दिन विभागले अनुरोध गरेको छ। यस्तै ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल टानले पदयात्रा रोक्न आग्रह गरेको छ। टानका महासचिव सोना मग्याल जिंग शेर्पाले विज्ञप्ति निकालेर सोमबारसम्म देशका विभिन्न ठाउँमा ठूलो वर्षा आउने सम्भावना रहेकाले पर्यटकहरूलाई पदयात्रा रोक्न र उच्च सतर्कता अप्नाउन आग्रह गर्नुभएको छ। यता 8167 मिटर अग्लो धौलागिरी हिमाल आरोहणका लागि आधार शिविर पुगेका पर्वतारोही प्रतिकूल मौसमका कारण फर्किएका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लजिम पार्क काठमाडौँ।

0: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् 3 वर्ष AC 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुल युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz अब थप खबरहरू काठमाडौँ उपत्यकामा आज इन्द्र जात्रा मनाइँदैछ वर्षा सहकाल समृद्धि शक्ति उपासना र सामुदायिक सहभागितासँग यो पर्व जोडिएको छ हिन्दू तथा बौद्ध परम्परा जीवित देवी कुमारीको आराधना इन्द्रध्वज स्थापना रथयात्रा विभिन्न देवी देवताका परम्परागत नृत्य र स्थानीय नेवार संस्कृतिको गहिरो समन्वय यस पर्वको मुख्य विशेषता हो मूलत वर्षा सहकाल र समृद्धिसँग जोडिएको यस पर्वको सबैभन्दा आकर्षक पक्ष जीवित देवी कुमारी रथयात्रा हो वैदिक परम्परामा वर्षा मेघ युद्ध र विजयका देवता मानिने इन्द्रको पूजा हिन्दू तथा बौद्ध दुवै धार्मिक शास्त्रहरूमा उल्लेख छ इन्द्रध्वजको पूजा गरी शक्ति आर्जन र प्रदर्शन गर्ने पर्वका रूपमा पनि यसलाई लिइन्छ पौराणिक मान्यता अनुसार देवता र असुर बीचको युद्धमा असुरसँग पराजित देवताहरूले भगवान विष्णुसँग सहायता मागेका उल्लेख छ त्यसपछि विष्णुले इन्द्रलाई विजयको प्रतीकका स्वरूप ध्वज प्रदान गरेको र विजय देवताहरूको विजयपछि त्यसैको सम्झनामा इन्द्रध्वज पूजा गर्ने परम्परा बसेको विश्वास गरिन्छ सरकारले आज काठमाडौँ उपत्यकामा सार्वजनिक विदा दिएको छ दुबई पोखरा दुबई सीधा उडान शुरू भएको दोस्रो दिन हिजो यात्रुको संख्या उत्साहजनक देखिएको छ फ्लाइ दुबईले अस्ति बुधबारदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा 165 यात्री क्षमताको जहाजबाट नियमित उडान शुरू गरेको थियो दोस्रो दिन पनि दुबई पोखरा उडान मार्फत 122 यात्रु पोखरा अवतरण गरेका छन् यसै गरी चीनमा औद्योगिक रोबोटको माग विद्युतीय तथा विद्युतीय उपकरण मोटर वाहन धातु र मेसिनरी उद्योगबाट बढ़ी आएको छ सन् 2025 विद्युतीय तथा विद्युतीय उपकरण उद्योगमा 96,400 मोटर वाहन उद्योगमा 78,900 धातु तथा मेसिनरी उद्योगमा 78,700 औद्योगिक रोबोट जडान भएका छन् अबको 3 वर्ष अर्थात सन् 2029 चीनको औद्योगिक रोबोट बजारमा वार्षिक 5-10% वृद्धि हुने अपेक्षा छ अब खेल खबर जापानमा चलिरहेको विश्व एसियाली खेलकुदको महिला कबड्डी तर्फको सेमी फाइनलमा नेपालले अहिले केही बेरमा भारतसँग खेल्दैछ खेल नेपाली समय अनुसार बिहान 9:15 जापानको तोकाई सिटिजन जिम्नेसियममा हुँदैछ यसरी नेपालले समूह बीमा श्रीलंका थाइल्याण्ड र चाइनिज ताइपेसँग प्रतिस्पर्धा गरेको थियो समूह चरणको अन्तिम खेलमा हिजो नेपालले श्रीलंकालाई 34-25 अङ्कले पराजित गर्दै सेमी फाइनलमा स्थान बनाएको हो यो जितसँगै नेपालले महिला कबड्डीमा पदक समेत पक्का गरेको छ यता भारत समूहमा इरान जापान र बंगलादेशलाई पराजित गर्दै समूह विजेता बनेर सेमी फाइनल पुगेको हो चार भन्जान भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक भोटेकोशी बाढे विश्वकै लागि चेतावनी भएको प्रधानमन्त्री शाहको भनाई विपदपछिको पुननिर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको प्रस्ताव राष्ट्रसंघ महासचिव गुटेरेससँग भेटवार्ता आज र भोलि हावाहुरी र चट्याङसहित ठूलो वर्षा सावधानी अप्नाउन आग्रह पहिरोका कारण पृथ्वी राजमार्ग मुगली नारायणगढ सड़क र बीपी राजमार्ग अवरूद्ध आज इन्द्र जात्रा मनाइँदै काठमाडौँ उपत्यकामा सार्वजनिक विदा औद्योगिक रोबोट जडानमा विश्व बजारमा चीनको हिस्सा 59% आउँदो 3 वर्षमा औद्योगिक रोबोट बजारमा वार्षिक 10% वृद्धि हुने अनुमान र एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीको सेमी फाइनलमा नेपालले आज भारतसँग खेल्छ
2: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz
3: क्यान्सरको सम्पूर्ण उपचार सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छ नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुईतर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो हुनु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराट थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।
4: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
5: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरी साथै हाड जोर्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोर्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेसन दूरबीनको माध्यमबाट गरिन्छ।
4: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
5: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
4: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
5: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
4: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
5: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
4: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
5: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर साइटको प्रयोगशाला,
4: फिजियोथेरापी विशेषज्ञ सेवा,
5: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनु हुन अनुरोध छ।
4: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।

0: सबै प्रकारको रसायन केमिकल नमिसाइयो शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवनको अत्याधुनिक निर्मा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादकहरू
1: भारगंगा नगरपालिकाको अत्यन्तै जरुरी सूचना। जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान शाखाका अनुसार यही असोज 8 गतेदेखि 12 गतेसम्म लुम्बिनी प्रदेशमा अत्याधिक भारी वर्षा हुन सक्ने भएकाले बारगंगा क्षेत्रका बारगंगा खोला, धिरी खोला र कोइली खोलामा जलस्तर खतरा तह भन्दा माथि जान सक्ने तथा होचा भूभागमा डुबानको जोखिम रहेको छ। त्यसैले असोज 8 गतेदेखि 11 गतेसम्म विशेष चनाखो भई उच्च सतर्कता अपनाउनुहोस्। बाढी वा डुबानको संकेत पाएमा तुरन्त सुरक्षित स्थानतर्फ जानुहोस्। घरमा अत्यावश्यक कागजात, सुक्खा खानेकुरा, पिउने पानी र टर्च लाइट लगायत आवश्यक सामग्री तयारी अवस्थामा राख्नुहोस्। आपतकालीन अवस्थामा नगरपालिकाको आकस्मिक नियन्त्रण कक्षको फोन नम्बर 98492-0875 नेपाल प्रहरी र इलाका प्रहरी कार्यालय पिपरा बारगंगाको फोन नम्बर 100 वा 98570-90275 र 98570-90276 सशस्त्र प्रहरी बलको फोन नम्बर 1114-1234 वा 98570-74271 र 98570-73265। त्यस्तै बारगंगा नगरपालिकाका नगर प्रमुख 98570-50931 वा अन्य नम्बरहरू 98570-87111 98471-92274 98570-50588 98570-500085 र 98570-51094 मा सम्पर्क गर्नुहोस्। अनुरोधक बारगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय बारगंगा कपिलवस्तु।
2: कता हो काका लखर लखर गर्दै
3: कहाँ हुन्थ्यो बाबु? यो छोराले विदेशबाट पठाइदिएको एलइडी टिभी पनि बिग्रियो, तिन बटर पनि त्यस्तै छ। छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा फस्यो, यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, त्यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चक्क बुढाबुढी बढेर टिभी हेरौँला नातिले मोबाइलमा फोन गर्दा बाबुलाई भनेर बिहान बिहानै दौडेको छु।
2: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
3: ल होइन सब एकदम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
2: हजुर, हाम्रा सेवाहरू
3: हामीका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्षिण प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ। साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98446-1925 र 98572-5004।

0: यो बाइक बिग्रिन होइन नै पार्यो, जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
1: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
0: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
1: पैसा नपुगेर के भयो त? बाढगङ्गा अटो ट्रेडर्समा सजिलो किताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
0: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चल्नु पर्यो।
1: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
2: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाढगङ्गा अटो ट्रेडर, बाढगङ्गा एक बैरिया कपिल वस्तु।
3: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्टको भरोसा, बाढगङ्गा अटो ट्रेडर। पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
2: सम्पर्क नम्बर 076-550-111, 98-570-31-363 र 98-019-43-064।
4: लुम्बिनी प्रदेशवासीका लागि अत्यन्तै जरुरी सूचना।
5: जल तथा मौसम विज्ञान विभागको विशेष मौसम बुलेटिन अनुसार 2083 साल असोज 9 गतेदेखि 11 गतेसम्म लुम्बिनी प्रदेशका विभिन्न स्थानमा हावाहुरी, मेघगर्जन तथा चट्टाङ सहित भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। यस अवधिमा बाढी, पहिरो, डुबान तथा अन्य विपदका घटना हुन सक्ने जोखिम रहेकाले सम्पूर्ण प्रदेशवासीलाई विशेष सतर्कता अप्नाउन अनुरोध गरिन्छ। भारी वर्षाका कारण नदी, खोला तथा खोल्चामा पानीको बहाव अचानक बढ्न सक्छ। तल्लो तथा डुबान सम्भावित क्षेत्रमा बसोबास गर्ने नागरिकले विशेष सावधानी अप्नाउनुहोस्। चट्याङ र मेघगर्जनका समयमा खुला स्थान, खेतीबारी, नदी तथा खोला किनारमा नबस्नुहोस्। सकेसम्म घरभित्र सुरक्षित स्थानमा रहनुहोस्। अनावश्यक यात्रा नगर्नुहोस्। मौसम सम्बन्धी सूचना तथा चेतावनीलाई नियमित रूपमा ध्यान दिनुहोस् र स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित निकायले जारी गरेका निर्देशहरूको पालना गर्नुहोस्।
1: अनुरोध, लुम्बिनी प्रदेश सरकार, आन्तरिक मामिला, कानून, उद्योग तथा यातायात मन्त्रालय, राप्ती उपत्यका, देवखुरी।
6: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँ मिला पारेछ र?
7: बिरामी भएर बस्न खाना छैन,
6: हस्पिटल भेटिने होइन।
8: ए दिदी, युनाइटेड हस्पिटल खोज्दै आउनु भएको? यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल, 4 नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलिया रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी, युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
9: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र हस्पिटल युनाइटेड हस्पिटल बाढगङ्गा 4 ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट, छाती, मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हार जोड्ने सम्बन्धी अझै भाँचिएको रडौ राख्ने निकाल्ने, महिला तथा प्रसुति रोग विशेषज्ञ सेवा, मेजर अपरेसनहरू, एपेन्डिसाइटिस, पाचेघर फाल्ने, हर्निया, पित्त फैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेसन
8: 24 घण्टा सेवा उपलब्ध छ।
9: नभुल्नुहोला,
8: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076-550-200।
10: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
11: यति बेला बिहानको 10 बज्यो।
12: खुसीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिल वस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
13: शुभारम्भको अवसरमा विशेष छुट, थप जानकारीका लागि आले डेन्टल बाढगङ्गा 1 जितपुर कपिल वस्तु एभरेस्ट बैंक नजिकै।
14: क्यान्सरको सम्पूर्ण उपचार सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फिर्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराट। थप जानकारीका लागि सम्पर्क नम्बर 97180025030।
0: बाणगंगा नगरपालिकाको अत्यन्तै जरुरी सूचना। जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान शाखाका अनुसार यही असोज 8 गतेदेखि 12 गतेसम्म लुम्बिनी प्रदेशमा अत्याधिक भारी वर्षा हुन सक्ने भएकाले बाणगंगा क्षेत्रका बाणगंगा खोला, धिरी खोला र कोइली खोलामा जलस्तर खतरा तह भन्दा माथि जान सक्ने तथा होचा भूभागमा डुबानको जोखिम रहेको छ। त्यसैले असोज 8 गतेदेखि 11 गतेसम्म विशेष चनाखो भई उच्च सतर्कता अपनाउनुहोस्। बाढी वा डुबानको संकेत पाएमा तुरन्त सुरक्षित स्थानतर्फ जानुहोस्। घरमा अत्यावश्यक कागजात, सुक्खा खानेकुरा, पिउने पानी र टर्च लाइट लगायत आवश्यक सामग्री तयारी अवस्थामा राख्नुहोस्। आपतकालीन अवस्थामा नगरपालिकाको आकस्मिक नियन्त्रण कक्षको फोन नम्बर 98492-0875, नेपाल प्रहरी र इलाका प्रहरी कार्यालय पिपरा, बाणगंगाको फोन नम्बर 100 वा 98570-90275 र 98570-90276, सशस्त्र प्रहरी बलको फोन नम्बर 1114-1234 वा 98570-74271 र 98570-73262। त्यस्तै बाणगंगा नगरपालिकाका नगर प्रमुख 98570-50931 वा अन्य नम्बरहरू 98570-87111, 98471-92274, 98570-50588, 98570-500085 र 98570-51094 मा सम्पर्क गर्नुहोस्। अनुरोधक बाणगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय बाणगंगा कपिलवस्तु।
15: युनाइटेड अस्पताल बारबिका साथ छात्रापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
16: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
15: हाट जोड्ने नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाट जोड्ने सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा फ्याँकिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
0: वरिष्ठ धनरथ तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पायस तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
15: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठ्यक्रम सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा वन्याकरण सेवा, वन्यवारी गडबडी, तदोपेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बागोपन, पाठ्यक्रमको क्यान्सरको जाँच तथा परामर्श। वरिष्ठ डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
0: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
16: युनाइटेड अस्पताल बाणगंगा 4 ठाकुरापुर कपिलवस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
15: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पताल।

0: मेरो घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर दुहाउने बाथरुम किचन टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छ। फेरि त्यति मात्र भएर पनि भएन, छट सिमेन्ट पनि चाहियो।
1: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटीयुक्त हार्डवेयर सामानका लागि गीतमा सप्लायर सबैको हृदयमा रहेको पञ्चकन्याका फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छ। सिमेन्ट, पानी ट्याङ्की, कम्बर सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल होल्सेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
0: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र टुटिने समस्याको समाधान।
2: सुन्नुहोस् त, हामीमा टाइल, ग्रेनाइट, फेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेटसम्म उपलब्ध छ है।
1: सम्पर्क बिचमा सप्लाई कपिल वस्तु, फोन 076-5537-77, मोबाइल 98-5751-713, सञ्चालक।
3: सरकारी बारीमा पकेट विकास कार्यक्रममा सम्बन्धित सूचना बागडङ्गा नगरपालिका कृषि विकास शाखा कपिल बस्तुबाट आर्थिक वर्ष 2083-84 संघीय सरकार सशर्त अनुदान तर्फको साना व्यावसायिक कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रम अन्तर्गत सरकारी बालीमा पकेट विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले उक्त कार्यक्रम सञ्चालन गर्न चाहने यस नगरपालिका अन्तर्गतका कृषक समूह, कृषि सहकारी संस्था, समिति तथा कृषि फर्महरूले यो सूचना प्रकाशित भएको मितिले 30 दिन, मिति 2083-6/9 र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअलको अनुसूची 6 अनुसारको आवेदन तथा अनुसूची 7 अनुसारको आधारभूत तथ्याङ्क फारम भरी नगरपालिकामा निवेदन पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। पकेट कार्यक्रम सञ्चालनका लागि न्यूनतम मापदण्ड सरकारी बाली न्यूनतम 20 हेक्टर क्षेत्रफल हुनुपर्नेछ।
0: निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कृषक सम्भ, कृषि सहकारी समिति, कृषि फर्म नीति 2083 श्रावण मसान्तसम्म दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि, नियम अनुसार नवीकरण सूचीकृत भएको कार्यक्रम सञ्चालन हुने स्थान जग्गाको लाल पूर्जाको प्रतिलिपि, भाडाको जग्गा भए कम्तीमा 5 वर्षको सम्झौता पत्र, कृषक सभ, कृषि सहकारी समिति, कृषि फर्मको पकेट मार्गको निर्णयको प्रतिलिपि, ओडा कार्यालयको सिफारिस पत्र, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, अध्यक्ष प्रोप्राइटरको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि, अनुसूची 6 अनुसारको निवेदन तथा अनुसूची 7 अनुसारको विवरण।
3: पुनश्च राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअल यस नगरपालिकाको वेबसाइट www.bagangamunicipalitygovernment.np/ हेर्न र डाउनलोड गर्न सकिन्छ। विस्तृत जानकारीका लागि बागडङ्गा नगरपालिका कृषि विकास शाखा कपिल बस्तुमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 98-4-13-52-7-47, 98-8-57-62-979। अनुरोध, बागडङ्गा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा बागडङ्गा कपिल बस्तु।
0: होइन, कहाँबाट लिएर आउनु भयो यसको गहना? न डिजाइन राम्रो छ, हेर्नु त यो हार, यो बाला म त लाउँदिन है।
4: अब के गर्नु त, राम्रै त छ नि, कहाँ राम्रो डिजाइन छ, कुन सुन चाँदी पसल राम्रो हो जानेको मान्छेले भनेको थाहा हुन्छ
0: ल। तपाईँ पनि बिहानभरि सम्झाए, यो अर्थाती ज्वेलर्स बागडङ्गा नगरपालिका चार स्कुलमा जानुहोस् भनेको होइन, भनेको सुन्दैन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र सुहा।
4: लौ लौ, त्यसो भने जान्छ नि न्यू अर्घाती ज्वेलर्सतिर, त्यही फेरि यी गहना खत्ताको चुक्क पारेर तिम्रा डिजाइनका गहना लिँदा भयो त।
5: हजुर, विगत 27 वर्षदेखि सेवादी आइरहेको न्यू अर्घाती ज्वेलर्स 4 नम्बर झुटको चौरी हवा रोड कृषि विकास बैङ्कको अगाडि आफ्नै निवासमा रहेको जानकारी गराउँदछौ।
0: हामी कहाँ बिना रसायनको गरगहना अर्ड बमोजिम बनाउनका साथै सुनचारी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
3: थप जानकारीका लागि न्यू अर्घाती ज्वेलर्स 4 नम्बर झुटको चौरी हवा रोड कृषि विकास बैङ्कको अगाडि, न्यू अर्घाती ज्वेलर्स।
4: प्रोप्राइटर गोकुल खनाल मोबाइल 98079585826 र 98472879
6: जल तथा मौसम विज्ञान विभागको विशेष मौसम बुलेटिन अनुसार 2023 साल असोज 9 बजेदेखि 11 बजेसम्म लुम्बिनी प्रदेशका विभिन्न स्थानमा हावाहुरी मेघगर्जन तथा चट्याङ सहित भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। यस अवधिमा बाढी पहिरो भूभान तथा अन्य विपत्ता घटना रहेकाले सम्पूर्ण प्रदेशवासीलाई विशेष सतर्कता अप्नाउन अनुरोध गरिन्छ। भारी वर्षाका कारण नदी खोला तथा सुन्तामा पानीको बहाव अचानक बढ्न सक्छ। तल्लो तथा डुबान सम्भावित क्षेत्रमा बसोबास गर्ने नागरिकले विशेष सावधानी अप्नाउनुहोस्। चट्याङ र मेघगर्जनका समयमा खुला स्थान खेतीबारी नदी तथा खोला किनारमा नबस्नुहोस्। सकेसम्म घरभित्र सुरक्षित स्थानमा रहनुहोस्। अनावश्यक यात्रा नगर्नुहोस्। मौसम सम्बन्धी सूचना तथा चेतावनीलाई नियमित रूपमा ध्यान दिनुहोस् र स्थानीय प्रशासन सुरक्षा निकाय तथा सम्बन्धित निकायले जारी गरेका निर्देशहरूको पालना गर्नुहोस्।
4: लुम्बिनी प्रदेश सरकार आन्तरिक मामिला कानून उद्योग तथा यातायात मन्त्रालय राप्ती उपत्यका देवखुरी
5: युनाइटेड अस्पताल बारदिला साथ खातिरापुर सबै वस्तुमा बिरामीहरूका लागि सब नयाँ सुविधाहरू।
3: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत छाती तथा श्वासप्रश्वास सम्बन्धी समस्या मुटु रोग मृदुला रोग पेट र आन्द्राको समस्या कलेजो थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार
5: हात जोडी नसा तथा बाटो विशेषज्ञ डाक्टर समीर खानद्वारा हात जोडी सम्बन्धी समस्या हड्डी भाँचिएको र धन राख्ने निकाल्ने नसा त्यागिएको लगायत बाटो विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
4: वरिष्ठ धनरल तथा नेत्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त फैलीमा पत्थरी हर्निया एपेन्डिक्स आदिको दुर्बिन प्रविधिद्वारा अपरेसन काखादेखि खोका घाउ पायस तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
5: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच डेलिभरी तथा शल्यक्रिया पाठ्यक्रम सम्बन्धी सम्पूर्ण शल्यक्रिया दूरबीन प्रविधिद्वारा अपरेसन परिवार नियोजन तथा बन्दाकरण सेवा महिनावारी गडबडी सदस्य दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार बालोपन पाठ्यक्रम क्यान्सरको जाँच तथा परामर्श वरिष्ठ
4: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर गौतम कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
3: युनाइटेड अस्पताल कार्यका साथ ठाकुरा पनि कति व्यक्ति सम्पर्क 076-5500 मोबाइल नम्बर 98575-5180
5: अब ढुक्क हुनुहोस् विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।

0: हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना, विवाहको खुसी, शिशुको लाज अनि मायाको चिनो।
1: ती अधिक मनोरञ्जनलाई अझ विशेष बनाउन अनुरोध जय सुपादेवराले सुनसानी पसल बार्गन गर्दै टिप्पणा कपिलहरू।
2: उचित मूल्य र आत्मीय सेवा, पुराना गहना फाटेर नयाँ बनाउने सुविधा, कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी।
1: जय सुपादेवराले सुनसानी पसल विश्वासले रोज्ने नाम सुन्दरले चिन्ने पहिचान बार्गन गर्दै टिप्पणा कपिलहरू। सम्पर्क नम्बर 98 5 56 5 250 र 98 3 77 18 346। बारदुङ्गा नगरपालिका पशु सेवा शाखाको अत्यन्तै जरुरी सूचना। बारदुङ्गा नगरपालिका पशु सेवा शाखाले विश्व रेबिज दिवस अन्तर्गत सञ्चालन गर्ने कुकुर तथा बिरालोलाई निशुल्क रेबिज खोप लगाउने कार्यक्रम मौसम पूर्वानुमानमा शाखाबाट जारी नागरिक सतर्कता सम्बन्धी सूचनालाई मध्यनजर गर्दै अर्को सूचना नभइसक्नका लागि स्थगित गरिएको छ। अनुरोधक बारदुङ्गा नगरपालिका पशु सेवा शाखा बारदुङ्गा कपिलवस्तु। सुन चाँदीका आकर्षक डिजाइनका गरगहना किन्ने सोचमा हुनुहुन्छ? अब तपाईँको रोजाइको पहिलो गन्तव्य बनेको छ लुम्बिनी छाती सुन चाँदी पसल।
0: पुराना सुन चाँदी साट्न, नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
2: लुम्बिनी छाती सुन चाँदी पसल, बारङ्गता जितपुर कपिलवस्तु।
0: प्रोप्राइटर वीर बहादुर खाती, सम्पर्क नम्बर 98 5 70 31 5 69। अर्जुन खाती, सम्पर्क नम्बर 98 5 70 78 7 3।
3: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
4: यति बेला बिहानको 11 बज्यो।
5: मेरो त घर बनाउने धोको पनि अरू त देख्दै सकियो। हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर दुहाउने बाथरुम किचन टोयलेट कहीँ सक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छ। फेरि त्यति मात्र भएर पनि भएन, छट सिमेन्ट पनि चाहियो। साह्रै चुनौती काम रहेछ।
6: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटीयुक्त हार्डवेयर सामानका लागि ग्रिडमा सप्लाई सबैको हृदयमा रहेको पञ्चकन्याका फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छ, सिमेन्ट, पानी ट्याङ्की, कम्बर सिटहरू, मार्बल, सोमानी कम्पनीका टायर, होल्सेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
5: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र कुहिने समस्याको समाधान।
7: सुन्नुहोस् त, हामी कहाँ टायर, ग्रेनाइट, बेलकाडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेटसम्म उपलब्ध छ है।
6: सम्पर्क बिचमा सप्लाई बाजङ्गा बैरिया कपिल वस्तु, फोन 076-5-85-73, मोबाइल 98-5-70-51-713। सञ्चालक
1: बारगङ्गा नगरपालिकाको अत्यन्तै जरुरी सूचना। जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान शाखाका अनुसार यही असोज 8 गतेदेखि 12 गतेसम्म लुम्बिनी प्रदेशमा अत्याधिक भारी वर्षा हुन सक्ने भएकाले बारगङ्गा क्षेत्रका बारगङ्गा खोला, दिरी खोला र कोइली खोलामा जलस्तर खतरा तहभन्दा माथि जान सक्ने तथा मोटा भूभागमा डुबानको जोखिम रहेको छ। यसैले असोज 8 गतेदेखि 11 गतेसम्म विशेष चनाखो भई उच्च सतर्कता अप्नाउनुहोस्। बाढी वा डुबानको संकेत पाएमा तुरन्त सुरक्षित स्थानतर्फ जानुहोस्। घरमा अत्यावश्यक कागजात, सुक्खा खानेकुरा, पिउने पानी र टर्च लाइट लगायत आवश्यक सामग्री तयारी अवस्थामा राख्नुहोस्। आपतकालीन अवस्थामा नगरपालिकाको आकस्मिक नियन्त्रण कक्षको फोन नम्बर 98-4-92-84-75, नेपाल प्रहरी र इलाका प्रहरी कार्यालय टिपरा, बारगङ्गाको फोन नम्बर 100 वा 98-5-70-90-275 र 98-5-70-90-276, सशस्त्र प्रहरी बलको फोन नम्बर 11-14 1234 वा 98574 र 98573 त्यस्तै बारगङ्गा नगरपालिकाका नगर प्रमुख 98575091 वा अन्य नम्बरहरू 98577111 98472974 98575588 98575085 र 98571094 सम्पर्क गर्नुहोस्। अनुरोधक बारगङ्गा नगरपालिका नगर कार्यपालिकाको कार्यालय बारगङ्गा कपिलवस्तु। पाल्पा भैरव मेडिकल हल बिटवलको अत्यन्त जरुरी सूचना।
5: विगत 25 वर्षदेखि मोती तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही अङ्कुर 25 गतेदेखि काठमाडौँ पीएमबीए हस्पिटलका हार्दोले नक्सा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
1: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुटो, दाग, फुटले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी पर्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हार्जोनिका समस्याहरू, प्यारालाइसिस, जोडी नल सुत्ने, नपर्ने, नसा च्यातिएको, हातसम्म सुत्ने, मृदण्ड र ढुङ्गाको समस्या, लिगामेन्ट च्यातिएको, घाँसिएको, हार्जोनिका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
5: सम्पर्क पाल्पा भैरवले अगाडि
1: सम्पर्क नम्बर 071-534-905 071-555-905 र मोबाइल 98578-0010।
8: जल राष्ट्रिय डिजिटल म्युजिक प्रणाली प्रस्तुत गर्दछ।

0: कता हो काका लखर लखर गर्दै
1: कहाँ हुन्थ्यो बाबु यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो इन्भर्टर पनि त्यस्तै छ छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा फस्यो यो पनि त्यस्तै छ त्यही भएर म त आज बिहानै उठेर हेरेँ बाबु यो चार नम्बर जितपुरमा रहेको शैलेश्वर इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चटक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्दा बाउला भनेर बिहान बिहानै दौडेको छु
0: मेरा तिमी घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन् कहाँ लाँदा ठिक हुन्छ होला
1: ल होइन सब एकदम शैलेश्वर इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुरतिर
0: हजुर हाम्रा सेवाहरू
1: हामीका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिएको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्षिण प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ साथै नयाँ मोबाइल पनि पाइन्छ अनि विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वर इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98 46 19 125 र 98 75 52 00 4
2: जल
3: तथा मौसम विज्ञान विभागको विशेष मौसम बुलेटिन अनुसार 2083 साल असोज 9 गतेदेखि 11 गतेसम्म लुम्बिनी प्रदेशका विभिन्न स्थानमा हावाहुरी मेघगर्जन तथा चट्याङ सहित भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ यस अवधिमा बारिश पहिरो विवाद तथा अन्य विपदका घटना हुन सक्ने जोखिम रहेकाले सम्पूर्ण प्रदेशवासीलाई विशेष सतर्कता अपनाउन अनुरोध गरिन्छ भारी वर्षाका कारण नदी खोला तथा खोर्सामा पानीको बहाव अचानक बढ्न सक्छ तल्लो तथा डुबान सम्भावित क्षेत्रमा बसोबास गर्ने नागरिकले विशेष सावधानी अपनाउनु सत्यास गर्ने गर्मीका समयमा खुला स्थान खेतीबारी नदी तथा खोला किनारमा नबस्नुहोस् सकेसम्म घर स्थानमा रहनुहोस् अनावश्यक यात्रा

0: नगर्नु। मौसम सम्बन्धी सूचना तथा चेतावनीलाई नियमित रूपमा ध्यान दिनुहोस् र स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित निकायले जारी गरेका निर्देशहरूको पालना गर्नुहोस्। सरकार आन्तरिक मामिला कानून उद्योग तथा यातायात मन्त्रालय राष्ट्रिय उपत्यका देवखुरी।
1: त्यो बाइक बिग्रेर होइन नि पाऱ्यो, जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
0: अब फेरि बनाउनमै पैसा खर्च नभएर नयाँ बाइक किन नभयो?
1: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
0: पैसा नपुगेर के भयो त? बाढगङ्गा अटो ट्रेडर्समा सजिलो किताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
1: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक गर्नु पर्यो।
0: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा खान सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
2: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै सुन्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाढगङ्गा अटो ट्रेडर्स, बाढगङ्गा एक बैरिया सपेल वस्तु।
3: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्टको भरोसा। बाढगङ्गा अटो ट्रेडर्स, पुरानो झन्झट छोडौँ, नयाँ टिभीएस चढौँ।
2: सम्पर्क नम्बर 076-550-111, 98-570-133 र 98-019-340-064।
4: सरकारी बारेमा पकेट विकास कार्यक्रममा सम्बन्धित सूचना। बाढगङ्गा नगरपालिका कृषि विकास शाखा कपिलवस्तीबाट आर्थिक वर्ष 2083-84 संघीय सरकार सशर्त अनुदान तर्फको साना व्यवसायिक कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रम अन्तर्गत सरकारी बालीमा पकेट विकास कार्यक्रम सञ्चालन गर्नुभएकोले उक्त कार्यक्रम सञ्चालन गर्न चाहने यस नगरपालिका अन्तर्गतका कृषक समूह, कृषि सहकारी संस्था, समिति तथा कृषि फर्महरूले यो सूचना प्रकाशित भएको मितिले 30 दिन, मिति 2083 6 महिना 9 गते भित्र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअलको अनुसूची 6 अनुसारको आवेदन तथा अनुसूची 7 अनुसारको आधारभूत तथ्याङ्क फारम भरी नगरपालिकामा निवेदन पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। पकेट कार्यक्रम सञ्चालनका लागि न्यूनतम मापदण्ड, सरकारी बाली न्यूनतम 20 हेक्टर क्षेत्रफल हुनुपर्नेछ।
2: निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कृषक समूह, कृषि सहकारी समिति, कृषि समिति 2083 श्रावण मसान्तसम्म दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि, नियम अनुसार नवीकरण सूचीकृत भएको कार्यक्रम सञ्चालन हुने स्थान जग्गाको लालपुर्जाको प्रतिलिपि, भाडाको जग्गा भए कम्तीमा 5 वर्षको सम्झौता पत्र, कृषक समूह, कृषि सहकारी समिति, कृषि फर्मको पकेट मार्गको निर्णयको प्रतिलिपि, ओडा कार्यालयको सिफारिस पत्र, कर खुच्चा प्रमाण पत्रको प्रतिलिपि, अध्यक्ष को प्रायोजकको नागरिकता वा परिचय हुने प्रमाण पत्रको प्रतिलिपि, अनुसूची 6 अनुसारको निवेदन तथा अनुसूची 7 अनुसारको विवरण।
4: पुनश्च राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअल यस नगरपालिकाको वेबसाइट www.bardanga.municipality.gov.np हेर्न र डाउनलोड गर्न सकिन्छ। विस्तृत जानकारीका लागि बाढगङ्गा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 98-413-52-747, 98-857-62-979। अनुरोध, बाढगङ्गा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा बाढगङ्गा कपिलवस्तु।

0: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली पुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा सुरु भएको अनुरोध।
1: भुजोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको स्पोर्ट इन्जुरीस साथै हार दुर्नी नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपिक सर्जरी र स्पोर्ट इन्जुरीमा फलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा सुरु भएको छ। विशेष गरी हार दुर्नी भाँचिएको लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेसन दुर्बिनको माध्यमबाट गरिन्छ।
0: साथै वीर अस्पताल काठमाडौँका डिभिजन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको इसिजीको माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू
1: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
0: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
1: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
0: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
1: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
0: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
1: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर साइटको प्रयोगशाला,
0: फिजियोथेरापी विशेषज्ञ सेवा,
1: आइसीयू एनआइसीयू बिलक बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एक हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
0: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ। शारीरिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।
2: हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई एकदम बलियो गरेर बनाउनु नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै आफ्नो जीवन जिउन थाले। एकदम